स्थित विज्ञान भवनमा प्रधानमन्त्री विकास भारत रोजगार योजना अन्तर्गत 2,400 करोड रुपियाँको धनराशि कार्यक्रममा सुरुवात गर्नुभयो। आज देशभरका प्राय 200 वटा स्थानमा क्षेत्रीय स्तरका कार्यक्रमहरू आयोजन गरिएको छ। संघले हिजो गुवाहाटीमा रहेको आफ्नो क्षेत्रीय कार्यालयले आयोजन गरेको पत्रकार सम्मेलनमा यो कुरा बताइएको हो। कार्यक्रम गुवाहाटीको श्रीमन्त शङ्करदेव कला क्षेत्रको श्री श्री माधवदेव अन्तर्राष्ट्रिय हल र आइआइटी गुवाहाटीको मिनी हलमा आयोजन गरिएको छ। विकास भारत रोजगार योजना अन्तर्गत प्रोत्साहन कोष वितरणका अवसरमा तिनसुकिया विकास प्राधिकरणको सांस्कृतिक केन्द्रमा पनि कार्यक्रमको आयोजन जारी रहेको छ। उल्लेख छ कि प्रधानमन्त्री विकास भारत रोजगार योजनाले देशमा 15 लाख रोजगार सृजना गर्ने मद्दत गरेको छ। यो योजना कर्मचारी र रोजगारदाता दुवैलाई औपचारिक वित्तीय प्रणालीमा सहभागी हुनु प्रोत्साहित गरिएको छ। यस अन्तर्गत पहिलो पटकका लागि भर्ना हुनुलाई 15,000 रुपियाँ भुक्तानी गरिन्छ। साथै थप रोजगारी सृजना गर्ने रोजगारदाताहरूलाई प्रत्येक थप कर्मचारीका लागि प्रत्येक महिना 3,000 रुपियाँ गरी प्रोत्साहन दिइनेछ। हिजो गुवाहाटीको श्रीमन्त शङ्करदेव कला क्षेत्रको बानीकान्त काकोती हलमा आयोजित एक कार्यक्रममा कार्बी कल्याण स्वायत्त परिषदका सदस्यहरूलाई शपथ ग्रहण गराएको थियो। नवगठित परिषदका 26 सदस्यलाई आदिवासी मामिला विभागको सचिव सुषमा हाजरिकाले शपथ ग्रहण गराएकी थिइन्। कार्यक्रममा बोल्दै आदिवासी मामिला मन्त्री डाक्टर रनोज पेगुले खार्सिङ इन्टीको नेतृत्वमा रहेको कार्बी कल्याण स्वायत्त परिषदका सबै सदस्यहरूलाई बधाई दिनुभएको छ। राज्य सरकार र कामरूप महानगर जिल्ला प्रशासनले आउँदो सोमबारदेखि शक्तिपीठ कामेखादाममा हुने अम्बुबासी मेलाको प्रस्तुति प्राय टुङ्गिएको छ। कामरूप महानगर जिल्लाको आयुक्त स्वप्नलील पालले हिजो एउटा सञ्चार माध्यममा भन्नुभयो कि अम्बुबासी मेलामा आगमन हुने तीर्थयात्रीका लागि सबै सुविधा प्रस्तुत गरिएको छ। उहाँले जान्न दिनुभयो कि अम्बुबासी मेलामा आउने भक्तगणका लागि कामेखा रेल स्टेशन र पाण्डु बन्दरमा 2 शिविरको व्यवस्था गरिएको छ। धेमाजी जिल्लाको निलक बालिजानमा हिजोदेखि 3 दिवसीय कार्यसूचीको साथ कलागुरु विष्णुप्रसाद राभाको स्मृति दिवसको आयोजन गरिएको छ। निलक बालिजान जनसेवक पुस्तकालयको सौजन्यमा गौरवजल रूपाली जयन्ती वर्ष उद्यापनसँग सम्पर्क राख्दै उक्त कार्यक्रमको आयोजन गरिएको हो। हिजो बिहान पखप झण्डा फहराउँदै स्मृति तर्पणपछि विभिन्न जाति जनगोष्ठीका कृष्टि संस्कृतिको शोभायात्रा निकालिएको थियो। छात्राछात्रा बीच कविता आवृत्ति राभा संगीत क्विज छलफल चक्र लगायत एकांश नाटक प्रतियोगिताहरूले पनि उक्त कार्यक्रममा भाग लिएका थिए। राज्यको पशुधन क्षेत्रमा कृत्रिम गर्भाधान विधिहरूको आधुनिकरण राष्ट्रिय डिजिटल पशुधन अभियानको रूपायण र संश्लिष्ट कार्यकलाप सन्दर्भमा आज खानापाडामा असम प्रशासनिक पदाधिकार महाविद्यालयको प्रेक्षागृहमा जागरूक कार्यसूचीको आयोजन गरिएको छ। कार्यक्रममा अफ्रिकन स्वाइन फिभर हाँस कुखुरा पालन र पशुधनको कृत्रिम प्रजनन सन्दर्भमा राज्य सरकारले जारी गरेको 3 वटा आदर्श मुकली गरिएको छ। त्यस उपरान्त प्रशिक्षण लाभ गरेका पशुधन प्रजनन कर्मीहरूलाई भट्टा प्रमाणपत्र लगायत औजारहरू पनि प्रदान गरिएको छ। कार्यक्रममा राष्ट्रिय डिजिटल पशुधन अभियानको अधीन चलिरहेको पशुधन पञ्जीयनको छलफल र अग्रगति सन्दर्भमा एउटा तथ्यचित्र पनि प्रदर्शन गरिएको छ। पशु चिकित्सा विभागका सञ्चालक डाक्टर जयन्त कुमार गोस्वामीले जान्न दिनुभयो कि पशुधनको कृत्रिम प्रजननको प्रचार विभिन्न पशु रोगको क्षेत्रमा लिनुपर्ने सावधानी नियमित खोप पशु स्वास्थ्य शिविरको आयोजन अफ्रिकन स्वाइन फिभर प्रतिरोधको क्षेत्रमा लिनुपर्ने सावधानीहरू पनि अपनाउनु जरुरी छ। माजुली जिल्ला कृषि विभागले हिजो कृषि प्रविधि व्यवस्थापन एजेन्सी योजनाको अन्तर्गत जिल्लाको किसानहरूलाई कृषि तथा सम्बन्ध क्षेत्रको प्रदर्शन उपकरण र अन्य सहायक कृषि उपकरणहरू आधिकारिक रूपमा वितरण गरेका छन्। कार्यक्रममा माजुली विकास क्षेत्र र उत्तर माजुली विकास क्षेत्रका लगभग 30 जना किसानहरूलाई उच्च उत्पादनशील धानको बिउ स्प्रे मिसिन जैविक मल र अन्य वस्तुहरू पनि वितरण गरिन्छ। विश्वकप क्रिकेट प्रतियोगितामा आज बिहान एउटा खेलमा मेस्किकोले दक्षिण कोरियालाई 1-0 गोलमा हराएको छ। सुन्दै हुनुहुन्थ्यो समाचार आजलाई पूरा भयो।

0: नमस्कार, यो आकाशवाणी गुवाहाटीबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21:29 हुनुको साथै म यनुकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रो आजका कार्यक्रमहरू। श्रोतागण, कार्यक्रममा प्रस्तुत छ भेटवार्ता कार्यक्रम।
1: नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको मबो शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोताबिन, आज हामीले हजुरहरू समक्ष अन्तर्वार्ता कार्यक्रममा निम्त्याएर ल्याएकी छौँ असमका आधुनिक गीतका कलाकार लगायत शास्त्र संगीतका शिक्षेत्री मोनु बरालजीलाई। मोनु बरालजी, हजुरलाई हाम्रो स्टुडियोमा स्वागत छ।
2: हजुर नमस्ते।
1: आज हाम्रो कार्यक्रममा हजुर आउनुभयो, हजुरलाई कस्तो लागेको छ?
2: हजुर एकदमै खुसी लागिरहेछ।
1: हजुर,
2: र यो आजभन्दा 10 वर्ष अगाडि पनि म यहाँ आएकी थिएँ निकासीबाट युवा कार्यक्रमले, त्योभन्दा धेरै डेभलप पनि, धेरै राम्रो, धेरै देखेँ मैले। त्यो टाइम पनि हुनुहुन्थ्यो तर धेरै सिनियर सरहरू हुनुहुन्थ्यो,
1: र
2: त्यो र अहिलेको फरक चाहिँ अब यस्तो लाग्यो, चाहिँ धेरै कम्फर्टेबल भयो, सायद हजुरसँग भेटेर।
1: अच्छा, सर्वप्रथममा हजुरले आफ्नो परिचय छुटकरीमा दिनुहोस् त हाम्रो श्रोताहरूलाई।
2: हजुर नमस्ते, मेरो नाम मनु बराल भट्टराई हो र म निकासी बाक्सा जिल्ला निकासीबाट।
1: अच्छा, तपाईँलाई सबैले शिक्षत्री पनि भन्दछन् र गायिका पनि भन्दछन्।
2: हजुर,
1: अनि विशेष गरी तपाईँलाई कुन नाम धेरै मन पर्दछ?
2: हजुर, मलाई पहिलो चाहिँ एकजना राम्रो मान्छे हुन मन लाग्छ,
1: र
2: एउटा राम्रो मान्छेको रूपमा म चिनिन चाहन्छु पहिले चाहिँ। र शिक्षत्री भन्नाले म नानीहरूलाई सिकाउँछु, म त एउटा एक्जाम्पल बनिनको लागि, म पनि एउटा निरन्तरता छ ममा, म बच्चाहरू, नानी मेरै छोराहरू वा स्टुडेन्टहरूको लागि एक्जाम्पल बनिनको लागि मात्रै म शिक्षयत्री भएको हुँ। र फर्स्टमा चाहिँ म राम्रो एकजना मान्छे र गायिका पनि।
1: हजुर हजुर, र सङ्गीतमा तपाईँको पहिला गुरु भन्दाखेरि पहिलो गुरु को हुनुहुन्थ्यो जुन चाहिँ याद छ होला हजुरलाई, र उहाँलाई सम्झँदा तपाईँलाई के याद आउँदछ?
2: गुरु त धेरैजना, मैले धेरैजनाबाट केही न केही सिकिरहेको हुन्छु, र म फर्स्टमा चाहिँ भन्छु मेरो गुरु चाहिँ मेरो घरमै हुनुहुन्छ, मेरो फुपू दिदी।
1: हजुर,
2: उहाँ अहिले धेरै टाढा हुनुहुन्छ। मेरो प्रेरणा, मेरो गुरु, उहाँबाट मैले सुरु गरेको गीत, र पहिले चाहिँ मैले डान्समा चाहिँ रुचि भएको, एकदम नृत्य कलाको मान्छे हुँ।
1: हजुर हजुर,
2: तर मेरो आमाले मलाई यो नृत्यको चाहिँ एउटा भ्यालिडिटी हुन्छ,
1: हजुर हजुर,
2: र यसलाई तिमीले पछि गएर एउटा टाइमसम्म मात्रै गर्न सक्छ, हुन त त्यसलाई डान्सलाई नराम्रो भन्नु भएन, नराम्रो भन्नु भने जुन चाहिँ अब अङ्गी भङ्गीले नै प्रकाश गर्न सक्ने चिज धेरै उयो हुन्छ, त्यो अब हार्ड हुन्छ, र त्यसलाई नराम्रो भन्नु भएन। तर सिङ्गिङलाई चाहिँ अब गानालाई चाहिँ के भन्नुभयो भने, यो चाहिँ तिमीले धेरै ठुलो लङ टर्म्स हुन् गर्न सक्छौ, धेरै माहौल राम्रो बसेर पनि बनाउन सक्छौ, सफरमा पनि बनाउन सक्छौ भनेर आमाको सिङ्गिङ लाइनमा, मलाई गानको लाइनमा चाहिँ ल्याउने मेरो आमा हो।
1: भन्नखोज्दाखेरि तपाईँको आमाबाटै तपाईँलाई यो सङ्गीतको प्रेरणा पाउनु
2: भयो? सङ्गीतको प्रेरणा हो आमा, यो लाइनमा लाने चाहिँ। यसै त मेरो धेरै गुरु हुनुहुन्छ, धेरै एकदम नाम लिएर, अहिले नाम लिनु भने निकासी जुन ठाउँमा म छु त्यहाँ पनि धेरैजना हुन्छ, कर्णमिजर मामा भन्छु म, राम राई मामा, उहाँहरू पनि मेरो गुरु नै, उहाँले धेरै मलाई प्रेरणा दिनुहुन्छ, यस्तो त्यस्तो यस्तो भनिरहनुहुन्छ। अनि घरमा पनि मेरो घर फ्यामिली पनि सबैजनाले प्रेरणा दिनुहुन्छ, र जति पनि पदमा हुनुभएको धेरै नारीले पनि मलाई धेरै सपोर्ट गर्नुहुन्छ, र गुरु यसलाई भन्न सक्दिनँ, को न कोबाट सिकिरहेको हुन्छ, एकदम अप्ठ्यारो भयो मलाई
1: सबैजनासँगै हजुरले जुन एउटा शिक्षा लिनुभएको,
2: कोही न कोहीबाट के एउटा सिकिरहेको हुन्छ सधैँभरि। म अरू एउटा कुरा म भन्न चाहन्छु, भानुभक्त गुरागाई,
1: हजुर,
2: उहाँलाई चाहिँ मैले स्मरण गरेँ भने मलाई धेरै सजिलो हुन्छ सिङ्गिङ लाइनमा।
1: ओके ओके,
2: भानुभक्त गुरागाई उहाँलाई चाहिँ एकदम

0: उहाँलाई चाहिँ सम्झिन्छु हो
1: हजुर हजुर मलाई मनदेखि नै उहाँको मतलब ऊ आउँछ याद आउँछ हजुरलाई है त लामो समयदेखि हजुरले यो सङ्गीतिक क्षेत्रसँग जडित हुनुभएको छ र विशेष गरी दिनमा तपाईँ कति घन्टा रियाज गर्नुहुन्छ र रियाज नगरेको दिन तपाईँलाई कस्तो लाग्दछ
0: रियाज भन्नाले मैले 45 धेरै म्याक्सिमम गरेको
1: हजुर
0: 45 मिनट हुन्छ मेरो आधा घन्टाबाट 45 मिनट त्यो त एकदम कम्ती समय हो त्यो त गर्नु हुँदैन तर मैले सत्य भन्नु पर्दाखेरि चाहिँ त्यति एक घन्टा पनि पुरा हुँदैन रियाज चाहिँ र अब म त्यसलाई म अलिक टाइमहरू लिन्छु कुनै दिन रियाज गरेको छुइनँ भने त्यो दिन मलाई अप्ठ्यारो के नपुगे नमिले जस्तो भारी त्यस्तो भइरहन्छ
1: हजुर धन्यवाद र साथै शास्त्रीय सङ्गीत र आधुनिक गीत गाउन सजिलो कुन लाग्छ तपाईँलाई आजको दिनमा जस्तो शास्त्रीय सङ्गीतलाई कोही मतलब स्टुडेन्ट वा छात्र छात्राहरूले सोच्दछन् कि शास्त्रीय सङ्गीत अलिक गाउन गाह्रो पनि लाग्दछ अलिक अप्ठ्यारो पनि हो र आधुनिक गीतलाई धेरै प्रायोरिटी दिएका हुन्छन् त तपाईँलाई कुन चाहिँ सजिलो लाग्छ शास्त्रीय सङ्गीत गाउनमा सजिलो लाग्छ कि आधुनिक गीत गाउनमा सजिलो लाग्छ तपाईँलाई
0: गीत त गीतमा त समानै मेहनत हुन्छ
1: हजुर
0: शास्त्रीय सङ्गीत भने पनि आधुनिक गीत भने पनि फक यता ऱ्याप सङ भन्छ
1: नि हजुर हजुर
0: जति पनि गानाहरू जुन जनरको गीत पनि धेरै मेहनतै गर्नुपर्छ सबैमा समानै मेहनत हुन्छ र सजिलो भन्नाले एकजना कलाकारले सबै जनरकै गीत गाएको राम्रो हो त्यसलाई सजिलो भनेर गाउनु पर्ने हुन्छ र शास्त्रीय सङ्गीतमा चाहिँ यस्तो छ शास्त्रीय सङ्गीत चाहिँ कस्तो हो भने जहाँ शब्दको अन्त हुन्छ नि शब्द हामीले शब्दको भण्डार शब्दलाई जति चलाउँछ जहाँ अन्त हुन्छ त्यहाँबाट शास्त्रीय सङ्गीत सुरु हुन्छ भनेपछि त्यसलाई चाहिँ अलिकति धेरै प्रिफरेन्स दिन्छ किनभने शास्त्रीय सङ्गीत गर्दाखेरि अरू अरू गीतलाई सजिलो गरी गाउन सकिन्छ भन्ने म मेरो आफ्नो त्यो धारणा हो
1: हजुर हामीले धेरै शास्त्र सङ्गीतका नि कुरा गऱ्यौँ गीतका पनि आधुनिक गीतका पनि कुरा गऱ्यौँ र तपाईँको सबैभन्दा मनपर्ने गीत कुन हो हजुरको मनले गाउँदा धेरै खुसी लाग्छ जुन चाहिँ गीतले हजुरलाई धेरै जस्तो एउटा मनमा आनन्द दिन्छ त्यो गीत कुन चाहिँ हो र हजुरले दुई लाइन हाम्रो श्रोताहरूलाई गाइदिनुहुन्छ कि
0: धेरै मनपर्ने भन्दाखेरि पहिलो मेरो साङ्गीतिक लाइनमा जब स्टुडियोमा गाएको 2007 सम्म होला
1: हजुर
0: लगभग 7 त्यस्तै हुन्छ जीवनसाथी एल्बममा मैले विष्णु ढकाल मामा नै भन्छु प्रड्युस गर्नुभएको उहाँले शब्द रचना चन्द्रमान कार्की शुक्लाईको हुनुहुन्छ पिपल ओन्ली भन्ने ठाउँको अहिले यहाँ हुनुहुन्न उहाँले धेरै टाढै हुनुहुन्छ बाहिर हुनुहुन्छ अनि उहाँको गीत मैले पहिलो स्टुडियोमा गएको भुनभुनाउ दे भमर
1: हजुर
0: त्यो चाहिँ अब त्यस त्यो गीतबाटै म अलिक प्रचलित पनि भएको
1: होइन
0: चिनेको भनेपछि त्यो गीत चाहिँ अब फर्स्ट मेरो प्रयास हो स्टुडियोको त्यसलाई म थोरै